0: मुख्यमन्त्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस गढीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
3: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
4: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 8 क्षेत्रपा, दोलखा।
5: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
7: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा,
8: यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टीवी, मोबाइल, साउंड सिस्टम सुपथ मूल्य में पाने का साथ ही सभी प्रकार का टीवी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत कर। इसका साथ ही विवाह, गोष्ठी, सेमिनार, व्रत बंध र अन्य कार्यक्रम का लागि साउंड सिस्टम भाड़ा में पाइन।
9: टीवी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत करने ट्रेनिंग को सुविधा। इसमें विशेष करी पांच जना को समूह बनाएर आए में एक जना छूट को व्यवस्था कर।

0: अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844-067-014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844-46-53-36।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको

0: तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 22 गते बिहीबार अक्टोबर 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि विश्व दृष्टि दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश। 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्याम कृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कानून बन्दै। सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रूसी क्षेप्रास्त्र र ड्रोन आक्रमण। कम्तीमा 21 जनाको मृत्यु। मध्य पूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा विपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सर घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न पर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सर घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सर घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
3: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने। नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सर घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सर घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त प्राप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतकको सर घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
0: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्न विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भए दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
0: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जवरालाई परिवारको जिम्मामा छाडिएको थियो। जवरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जवरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जबरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने, अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जबराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जबराले चलखेल गरेको पुष्टि भएको छ। जबरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जबरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
5: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा ल्याएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका 5 व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर र पूर्व न्यायाधीश युवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न। दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलोपटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलोपटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुआमा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एशियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै काली गण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि काली गण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले काली गण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ।
9: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ। दिनमा 600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यसै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मध्य प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि मौतरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपणास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौ क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
9: आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जीत हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
10: विपदमा सामूहिक प्रयत्न महत्व र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
14: साझा खबरमा अब विपदपछिको उद्धारमा सामूहिक प्रयासको कुरा विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ स्थानीय स्तरमा जोखिम पहिचान पूर्व तयारी पूर्व सूचनाको आदान प्रदान उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं
5: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ
15: यहाँले जुन भोटेको सीको बाढ़ी आयो बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो परिचालित हुनुभयो सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो त्यो एकदमै राम्रो पक्ष भयो अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ अरू समुदाय चाहिँ तितरबितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउने
5: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो जिज्ञासा राख्नुभयो वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ अहिले हामीसँग यो डिमाण्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन् हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो सँगैको घरमा आगलागी लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौं प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है तिनीहरू समुदायसँगै मिलेर काम गर्छ त्यहाँको समस्याको बारेमा थाहा छ त्यहाँको भूगोलको बारेमा थाहा छ त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त त्यही कारण तिनीहरूलाई नै सहकार्य तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ त्यो भनेको सस्टेनेबल पनि हो यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन नआउन पनि सक्छ त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी तामाङ समुदायको आफ्नै खालको छ क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ उनीहरूले पैसा जम्मा गरेका छन् पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने यही त हो नि प्रिपेयरनेस
15: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
14: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश 45 दिन मात्रै राख्ने प्रस्ताव सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई
15: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय समितिद्वारा कार्यविधि तयार कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र
9: श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7,255 जनाले मतदान गर्ने।
1: अब निजी क्षेत्रबाट पनि विमानस्थल संचालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
9: युक्रेनमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमण कम्तीमा 21 जनाको मृत्यु मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमन ए दुई विकेटले पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौ। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रा, रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोड़ेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
17: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
18: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
17: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्य योजना तथा बजेट बारे
18: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
17: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
18: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
17: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
18: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
17: विनियम नीति तथा कार्यविधिहरू संशोधन
18: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
17: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
18: साधारण सभा हुने मिति समय र स्थान
17: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
18: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
17: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
18: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
17: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
18: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
17: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
18: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
17: कालिका मावि कालिम्चोक 9 कटा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
18: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
17: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
18: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
19: असोज 27 गते मंगलबार प्रगतिशील मिलीजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्गा बजार सेवा केन्द्र अन्तर्गतका सबै
20: सिंगटी हेलीप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
21: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
22: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा
23: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
0: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने मिति, समय र स्थान,
0: मेती 2083 साल असोज 25 गते आइतबार, घटस्थापनाको दिन, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान कालिङचोक माविको हल चरीकोट।
4: साधारण सभामा छलफलका विषयहरू,
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन,
4: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट,
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित,
4: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,
0: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण,
4: विनियम, आन्तरिक नीति, आन्तरिक कार्यविधि संशोधन,
0: संचालक समितिको निर्णय अनुमोदन,
4: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध।
0: नोट, साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
4: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। केनाले टोकेर 10,000 बढ़ी संक्रमित, 7 जनाको मृत्यु। नेपाली कंग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदै एमसीसीको म्याद 1 वर्ष थप गर्ने तयारी। दोलखामा 200 बढ़ीमा स्क्रब टाइफस संक्रमण। ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दोलखाका 204 युवक पक्राउ। र मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको आग्रह।
1: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
2: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामना कुमा पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
3: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
0: नेपालमा स्क्रब टाइफसको संक्रमण 75 जिल्लामा फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार जनवरी 2026 यता केनाले टोकेर देशभर 10,000 भन्दा बढ़ी संक्रमित भएका छन्। यो अवधिमा 22 जनाको मृत्यु भइसकेको एडीसीडीमा रिपोर्ट भए पनि 7 जनाको मात्र स्क्रब टाइफसको कारण मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एडीसीडी के जन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार 15 जनाको मृत्युको कारणबारे थप पुष्टि गर्ने काम भइरहेको छ। स्क्रब टाइफस नेपालमा हरेक वर्ष देखिने संक्रमण हो। विगतका वर्षहरूमा पनि 8-10 हजारको हाराहारीमा संक्रमित हुने गरे पनि यसपटक सल्यानमा मृत्युका घटना देखिएपछि संक्रमणको जोखिमबारे थप चासो बढ़ेको हो। एडीसीडीका अनुसार 2080 9,330 जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। 2081 11,500 र 2082 भने 7,000 संक्रमण पुष्टि भएको थियो। एडीसीडीको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा मात्रै 2,779 जना स्क्रब टाइफसबाट संक्रमित भएका छन्। त्यसै गरी बागमतीमा 1,226, सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, कोशीमा 1,132, कर्णालीमा 729 र मधेसमा 246 जनामा संक्रमण पुष्टि भएको छ। दोलखामा स्क्रब टाइफस संक्रमण तीव्र बनेको छ। पछिल्ला केही महिना यता जिल्लाभर स्क्रब टाइफसको संक्रमण फैलिएको हो। दोलखा सदरमुकाम चरिकोटका 2 अस्पताल र जिरी अस्पतालको तथ्याङ्क अनुसार साउन यता मात्रै करिब 200 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। त्यसमध्ये सबैभन्दा बढ़ी जिरी अस्पतालमा 100 जना भन्दा बढ़ी स्क्रब टाइफसका बिरामी उपचारका लागि आएका छनृ साउनदेखि हालसम्मको अवधिमा जीडी अस्पताल पुगेका बिरामीको स्वास्थ्य परीक्षणका क्रममा 100 जना भन्दा बढ़ीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। त्यसमध्ये असोज महिनामा मात्रै 18 जनामा स्क्रब टाइफस संक्रमण देखिएको जीडी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनुपम लामिछानेले जानकारी दिए। दोलखा सदरमुकाम चरिकोटका अस्पतालमा उपचारका लागि आएका बिरामीमा पनि स्क्रब टाइफस देखिएको छ। गत साउन यता चरिकोट स्थित छोरल्पा जनरल अस्पतालमा 54 जना र पशुपति चौनागा स्मृति अस्पतालमा 33 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। छोरल्पा अस्पतालका डाक्टर सतीश निरौलाले पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ़िरहेको जानकारी दिए। छोरल्पा अस्पतालमा साउनमा 10 जना भदौमा 28 र असोजको हालसम्मको अवधिमा 16 जना बिरामीमा स्क्रब टाइफस संक्रमण देखिएको छ। स्क्रब टाइफस संक्रमित 80% बिरामीलाई अस्पतालमा भर्ना गरेरै उपचार गरिएको डाक्टर निरौलाले बताएका छन्। पशुपति चौलागा स्मृति अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अच्युत पौडेलका अनुसार अस्पतालमा साउनमा 5 जना स्क्रब टाइफसका बिरामी आएकोमा भदौमा 15 र असोजमा 13 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका क्रममा चयनका लागि आज मतदान हुँदैछ। कंग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान 10 बजेदेखि मतदान शुरू हुने भएको हो। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले कंग्रेसको 297 सदस्य केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरिसकेको छ। यसअघि निर्वाचन समितिले बिहान 7 बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो, तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय 3 घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। यसैबीच नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका प्रतिवेदन पारित भएका छन्। बन्द सत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरू घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएका हुन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
6: छोराको बिहे पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्याहरू टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण साधनहरू कहाँबाट चाहिँ ल्याउने होला त? अब
7: तपाईँले के के पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
8: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
9: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
10: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640022141।
11: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
12: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
13: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
14: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
15: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरिकोट बजारमा कहाँ पाइन्छ र?
14: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
15: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
12: आहा, कति मिठो दुध! अब देखि सधैं डीडीसी दुध नै लिएर आउनुस् है बाबा।
16: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
9: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
16: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949-421-020।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उनी निकटका केही व्यक्तिहरू तथा नातेदारको घरमा छापा मारेको छ। पूर्व प्रधान न्यायाधीश सबरा, नवराज थपलिया, दीपक तिमिल सिन्हा र नारायण दाहालको घरमा छापा मारिएको हो। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको छ। जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाई नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको बताइएको छ। जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरिएको छ। यसै चोलेन्द्र शमशेरको मोबाइलमा नियमित सम्पर्क रहेका केही कानून व्यवसायी तथा अन्य व्यक्तिहरूलाई पनि निगरानीमा राख्ने तथा छापा मार्ने काम भइरहेको स्रोतले जनाएको छ। यसअघि राणा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै इनाम सापकोटालाई पक्राउ गरिएको थियो भने सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पनि सोही प्रकरणमा निलम्बन गरिएको छ। केही दिन अघि मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराती पक्राउ गरी 12 घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो। नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टको म्याद 1 वर्ष थप गर्ने तयारी गरिएको छ। एमसीसी अनुदानमा संचालित परियोजनाहरू 5 वर्षभित्र सम्पन्न गर्ने पनि बाध्यात्मक व्यवस्था छ। तर नेपालमा परियोजना कार्यान्वयन शुरू इन्ट्री इन्टू फोर्स भएपछि अमेरिकी सहयोग पारित समीक्षाका कारण केही महिना काम स्थगित भएको, प्राकृतिक विपदका कारण ढिलाइ भएको लगायतका कारण 1 वर्षसम्म म्याद थप गर्ने विषयमा नेपाल र अमेरिका दुवै सहमति नजिक पुगेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। नेपालमा एमसीसी परियोजना 13 भदौ 2080 कार्यान्वयनमा गएको थियो। सोही मितिदेखि 5 वर्षभित्र परियोजना कार्यान्वयन भइसक्नुपर्ने नभए अमेरिकी अनुदान फिर्ता जाने एमसीसी कम्प्याक्टमा उल्लेख छ। नेपाल प्रहरीका तत्कालीन एसएसपी विश्व अधिकारी सशस्त्र एसपी अपिलराज बोहरा, सशस्त्र प्रहरी बलका एसपी शैलेश श्रेष्ठ सहितका सुरक्षा अधिकारीहरूलाई कार्यवाही गर्न सिफारिश भएको छ। आयोगले हिजो सार्वजनिक गरेको घटना सम्बन्धी छानबिन प्रतिवेदनमा काठमाडौँका तत्कालीन प्रमुख जिल्लाधिकारी ऋषिराम तिवारी, नेपाल प्रहरीका तत्कालीन काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी एसपी अपिलराज बोहरा तथा सशस्त्र प्रहरी बलका एसपी शैलेश श्रेष्ठलाई कार्यवाही गर्न सिफारिश गरेको हो। तेनकुनेमा 2081 चैत 15 गते राजतन्त्र पक्षधर समूहले आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक घटना भएको थियो। घटनामा प्रदर्शनकारीतर्फबाट आगजनी, तोडफोड लगायतका गतिविधि भएका थिए भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका थिए। आयोगले उनीहरूले मानवाधिकार उल्लंघन हुनबाट रोक्ने आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न उदासीनता देखाएको निष्कर्ष निकाल्दै नेपालको संविधानको धारा 249 उपधारा 2 खण्ड ख बमोजिम विभागीय कार्यवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरेको जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार भएको छ। मापदण्डमा के कस्ता विषयहरू समेटिएका छन् त? प्रस्तुत छ एक रिपोर्ट।
17: सरकारले जलन भएका बिरामीहरूको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डको जलन प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार रिफलर पुनर्स्थापना तथा स्वास्थ्य कर्मीहरूको तालिमसम्मका विषयलाई समेटेको छ। मापदण्डले नेपालमा जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरेको छ। जस अनुसार लेभल एकमा आधारभूत जलन सेवा, लेभल दुईमा सामान्य जलन सेवा, लेभल तीनमा विशेषज्ञ जलन केन्द्र र लेभल चारमा सुपर विशेषज्ञ जलन केन्द्र रहने व्यवस्था गरिएको छ। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्डले स्वास्थ्य कर्मीहरूको तालिमलाई समेत उपचार प्रणालीकै महत्वपूर्ण अंगको रूपमा समेटेको छ। स्थानीय तह तथा समुदाय स्तरमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई जलनको प्रारम्भिक उपचार, बिरामीको वर्गीकरण, तरल पदार्थ व्यवस्थापन, पीडन नियन्त्रण, घाउको ड्रेसिङ, निगरानी अभिलेखीकरण तथा आवश्यक अनुसार रेफल गर्ने विषयमा तालिम दिनुपर्ने व्यवस्था गरिएको छ। मापदण्ड अनुसार उच्च तहको उपचार केन्द्र दुई घण्टा बढ़ी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीको प्रारम्भिक 24 घण्टासम्म पूर्ण जीवन उपचार गर्न सक्ने क्षमता विकास गर्नुपर्नेछ। लेभल तीन र लेभल चारका केन्द्रलाई जलन सम्बन्धी थप विशेषज्ञ तथा उन्नत उपचार र तालिमका लागि समेत जिम्मेवारी बनाएको छ। मापदण्डले जलनको प्रारम्भिक उपचारको लागि सम्भावना भएसम्म चिसो बगिरहेको पानीले 30 मिनटसम्म जलन भएको भाग चिस्याउने र त्यसपछि सफा कपडा वा ड्रेसिङले ढाक्न सुझाव दिएको छ। जलनमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर, जड़ीबुटीको लेपन तथा बरफ वा बरफ पानी प्रयोग नगर्न पनि मापदण्डले स्पष्ट गरेको छ। त्यस्तै जलन भएका सबै बिरामीलाई नियमित रूपमा प्रणालीगत एन्टीबायोटिक प्रयोग नगर्न मापदण्डमा सचेत गराएको छ। संक्रमणको स्पष्ट प्रमाण देखिएमा मात्र चिकित्सकीय मूल्याङ्कनका आधारमा एन्टीबायोटिक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। यो मापदण्डले जलन उपचारलाई प्रारम्भिक उपचार, स्थिरीकरण, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण पुनर्स्थापना, मनोसामाजिक सहयोग तथा रिफलर प्रणालीसँग एकीकृत गरेको छ। यसबाट बिरामीले समयमै उपयुक्त स्वास्थ्य संस्थामा उपचार पाउने र देशभर जलन उपचार सेवाको गुणस्तरमा एकरूपता आउने अपेक्षा गरिएको छ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
18: ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुलखाका दुई सहित चार युवक पक्राउ परेका छन्। भक्तपुरको सूर्य विनायक नगरपालिका चार अनन्त लिंगेश्वर खड्का गाउँस्थित बाद 2J 8642 नम्बरको ट्याक्सी चालकलाई कुटपिट लुटपाट गरेको आरोपमा भक्तपुर प्रहरीले दुलखाका दुई सय चारजना युवकलाई पक्राउ गरेको हो। पक्राउ परिमा दुलखाको बैतेश्वर गाउँपालिका छ घर भई भक्तपुरको श्री विनायक नगरपालिका सात गुण्डु बस्ने 19 वर्षे सौरभ मगर, कालिन्चु गाउँपालिका चार घर भई सोही ओडा बस्ने अस्मित गजमेर, रामेछापको मन्थली नगरपालिका एक घर भई हाल भक्तपुरको श्री विनायक नगरपालिका चार दधिकोट बस्ने 19 वर्षे नवीन राउत र काठमाडौँ किर्तिपुर नगरपालिका छ चार घरेका 30 वर्षे नीलकुमार बस्नेत रहेका छन्। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी उनीहरू फरार भएका थिए। फरार भएका उनीहरूलाई प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्। पाकिस्तान भ्रमणका क्रममा गुटेरेसले अन्तर्राष्ट्रिय कानून अनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड़ दिएका हुन्। उनले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताए। संवाद र सहकारीमा आधारित प्रयासबाट मध्यपूर्वमा शान्ति र समृद्धि कायम हुने विश्वास व्यक्त गर्दै उनले क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान आवश्यक रहेको बताएका छन्। Thank you. मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य र कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आह्वान सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
19: यो हो हाम्रो रेडियो 103.4 MHz।
18: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
20: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
18: हाम्रा सेवाहरू:
20: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
18: 24 घण्टा आकस्मिक सेवा,
20: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
18: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
20: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
18: 24 घण्टा फार्मेसी सेवा,
20: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
18: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
20: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
18: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
20: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
18: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
21: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
20: अन्य थप जानकारीको लागि
21: सम्पर्क नम्बर 0494-12-020।
18: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा, असोज 30 गते जनउपकार शाकोष परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का, सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला। तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-57-22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिङ्गुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर, दोलखा।

0: राष्ट्रिय जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ, अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कतै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 औं सिपेमा। ए हाफ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल,
5: साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: श्री क्षेत्रवती समाज सुधार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध साधारण सभा हुने इकाइ मिति समय र स्थान इकाइ 1 2083 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कोसीका आधारभूत विद्यालय मलेपु टुनी बोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
1: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपा 2 लाखा

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
1: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे,
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
1: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
2: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे,
1: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा

0: सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा विनियम नीति तथा कार्यविधिहरू संशोधन सञ्चालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
1: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
0: नामदा संकलन केन्द्रको कार्यालय अगाडि नामदा संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
1: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32/7 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
1: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
1: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
0: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
1: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निको भूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
0: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-5686 facebook.com जनसचेतन वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
1: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगो नि।
1: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा। ए हाफ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391442 र 9844061814।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तन त्यन माय के मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाइपर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान
0: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
2: नोट
0: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा। जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधारण सभा सम्बन्धी सूचना।
3: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाइक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर साप जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर चार झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर एक यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका दुई गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर दुई जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
3: खड्ग बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर दुई जुगु दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।

0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपराह चार बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।

0: श्री क्षेत्रवती समाज सुधार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाइ मिति समय र स्थान
1: इकाइ 1-83 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु टुनीबोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2-5-6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद दोलाखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22। स्वदेश तथा विदेशका फाइव स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 98 41 17 09 98 41 17 09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 来出来个位把你拿去给俺好个我站了路我站了了路没完个垃圾我站着顶着过心完了过来有你个老爱看俺我心花你好我那啥我那都看我打电了你我来再问题呢
1: 耶他为了弟把你打进了卡里他为了我那个香槟的项目呢他背地是 rental and catching service 这里可能白眼睛
0: 哎我抓你过来你好我想我说你那床上
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ಅಪ್ಪೇ ಏನೇ ಪಾಡ ಸೊಲ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕ ಅವತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರೀಲೈ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಾಟ ಹೋಯ್ನ
0: ಚಿಂತಾ ಗರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ ಬಾಟ ಚರಿ ಘ್ಯಾಂಗ ಜಾನೆ ಬಾಟ ಮಾ ರೋಕ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರೋನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾ ತ್ಯಾ ತ ತಿಮ್ರ ಬಿಗ್ರೆ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪಣಿ ಆಲ್ಸರ್ನಿ ಸಕಿ ಗೊಣಿ
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, दर्स सकिगो नि।
2: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9044065293 र 9044211100।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिन्चोक 7 भदौरे दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट।

0: to watch more, log on to www.erosentertainment.com.
1: तपाईं आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-22।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।

0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-412-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चो

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183674। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको 24 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट, सम्मान तथा पुरस्कार वितरण र विविध। साधारण सभा हुने इकाई, मिति, समय र स्थान। इकाई 1-83 साल असोज 21 गते, छिपी गाउँ चौतारे डाँडा, रातमाटे डाँडा बसेरी, थापा गाउँ गोलाई प्रतीक्षालय, एबो समाज घर, मार्बुटार गोलाई, ताम्रा कौशिका आधारभूत विद्यालय मनेपुर, टुनी बोटी डाँडा गैरी, सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ। सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म। इकाई 2 असोज 24 गते, क्षेत्रवती माविको सभा हल, 32-8 क्षेत्रपा, स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ। क्षेत्रवती समाज सुधार बचत ऋण सहकारी संस्था लिमिटेड 32 8 क्षेत्रपद 2 लाखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
1: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
2: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमवर्ती मावी गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावी गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको निर्णयहरू अनुमोदन तथा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
2: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरे माने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटर चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिन्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिन्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
0: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
4: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनमा किचलो भएको छ। प्रधान न्यायाधीश र न्यायाधीशहरूबीचको किचलोले न्याय क्षेत्रमै प्रभाव पर्न थालेको छ। डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भएदेखि नै किचलो शुरू भएको हो। प्रधान न्यायाधीश शर्माले वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई संवैधानिक इजलासमा नराखी आफै छनौट गर्दाएका थिए। कानून व्यवसायीहरूबाट यसको विरोध हुनका साथै सर्वोच्च का वरिष्ठ न्यायाधीशहरू पनि असन्तुष्ट रहेका थिए। प्रधान न्यायाधीश शर्माको कार्यशैली प्रति उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरू बीचको विवादको असर मुद्दामा परेको छ। संवैधानिक इजलासमा 32 मुद्दा पेशी चढेका थिए। प्रधान न्यायाधीशले इजलासमा सपना प्रधान मल्ल, हरिफ फुयाल, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानलाई राखेका थिए। तेस्रो वरियताका न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेनन्। उनलाई नराखेर तल्लो वरियताबाट मुसलमानलाई बोलाएपछि न्यायाधीशहरू असन्तुष्ट बनेका हुन्। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्राण्ड कम्पनीको ग्यास सिलिण्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन्। यससँगै काठमाडौँ उपत्यकाका उपभोक्ताले जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर आफूलाई पाएको पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन्। यसका लागि उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुःख पाउनु नपरोस् भनेर नेपाल आयल ज्ञान निगम ग्यास उद्योगी विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लगिएको बताएको छ। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताले सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपील गरेका छन्। अहिलेको डिजिटल युगमा अझै पनि 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल तिर्न गरेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थाले सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका हुन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ़ने मन्त्री श्रेष्ठको भनाई छ। साथै काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने धारणा मन्त्री श्रेष्ठको छ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुर पुगेका नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दावी गरेका हुन्। उनले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिएकाले अब नयाँ घर निर्माणको दिशामा अघि बढ़नुको विकल्प नरहेको बताएका हुन्। निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाएका छन्। विशेष महाधिवेशनमा 60% महाधिवेशन प्रतिनिधिले भाग नलिएको दावी गरे। उनका अनुसार लोकतन्त्र केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतका आधारमा मात्रै पार्टी नचल्ने तर्क छ। निर्वाचन आयोगमा पेश गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग 46% बलियो आधार रहेको दावी गर्दै उनले सो मतलाई व्यवस्था गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरेका छन्। यसैबीच अलगै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैं अघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ। 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको काम 80% सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरण राज पौडेलले जानकारी दिएका छन्। कांग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन सम्पन्न गर्न लाग्दा देउबा समूह अलगै महाधिवेशनको प्रक्रियामा छ। आज नै काठमाडौँ महानगरको नगर अधिवेशन हुँदैछ। यो समूहले पनि 15 महाधिवेशन आगामी 21 23 मंगिरका लागि तोकेको छ। सोही अनुसार नै यस समूहले यही 20 असोजमा पालिका, 23 असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय र 4 मंगिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको हो।

0: बलिउडका चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। उनको आज गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। चर्चित अभिनेता नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा पराजित थिए। बलिउडमा आफ्नो दमदार अभिनय र फरक शैलीका कारण उनले छुट्टै पहिचान बनाएका थिए। पर्दामा गम्भीर तथा शक्तिशाली पात्रदेखि हास्य भूमिकासम्म उनले आफूलाई प्रमाणित गरे। विशेष गरी उनको सम्वाद बोल्ने शैली, आँखाको भाव र पात्र अनुसार आफूलाई बदल्ने क्षमताले उनलाई समकालीन अभिनेता मध्ये फरक बनायो। फिल्ममा आउनु अघि नाना पाटेकर थिएटरमा सक्रिय थिए। उनले थिएटरमा लामो समय काम गरेपछि सिनेमातर्फ पाइला चालेका थिए। परिन्दा, क्रान्तिवीर, अग्निसाची, तिरंगा, अब तक 56 अपहरण र बेल कम उनका चर्चित फिल्म हुन्। तान्जानियाको अरुसामा जारी अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपत्ति सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई बहुमत सहित निर्वाचित भएको छ। सभामुख डोल प्रसाद डीपी अर्यालले प्रस्तुत गरेको हिमालयी क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु सम्बन्धी विपत्तिहरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम शीर्षकको आपतकालीन एजेण्डा महासभाबाट दुई तिहाई बहुमत सहित निर्वाचित भएको हो। त्यस क्रममा सभामुख अर्याले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरका रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालहरूमा बढ़दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताएका छन्। प्रस्तावमा सदस्य राष्ट्रहरूबीच जलवायु तथा मौसम सम्बन्धी सीमापार पूर्व सूचना प्रणाली र प्रविधिमा पहुँच सुनिश्चित गर्न आवश्यक कानूनी ढाँचा निर्माण तथा जलवायु प्रतिबद्धता कार्यान्वयनका लागि सम्बन्धित देशका कार्यपालिकालाई संसदीय तहबाट जवाफदेही बनाउने विषयमा जोड़ दिएको छ। साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलिफ मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। सो संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउथ अरबका राजदूत फहद बिन मोहम्मद बिन मौखरिनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे। मन्त्री पुनले सो सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत मुलुक बीचको गहिरो मित्रता प्रतिबन्धित गरेको बताएका छन्। केएस रिलिभको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी सो मानवीय सहायता सामग्री कसै बाढ़ी पीड़ितलाई वितरण गर्ने साउदी राजदूतावासले जनाएको छ। मुलुकभर संचालित सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि आईटी तथा आईसीटी प्रयोगशाला विस्तार भएको छ। विक्रम सम्मत 2077 संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। मुलुकभर धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा रहेका छन्। ती मध्ये 27,010 सामुदायिक विद्यालय रहेका छन्। दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै प्यान र भ्याट दर्ता अन्तशुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको हो। नगर प्रमुख मित्र बहादुर जिरेले जिरी नगरपालिकादेखि अर्पणा केसी शर्मालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार अब नगरपालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्तशुल्क सेवा र कर चुक्ता प्रमाण पत्र दिइनेछ। भ्याट दर्ताको प्रमाण पत्र आन्तरिक राजस्व कार्यालयबाट जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर पठाउने र प्रमाण पत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिन। आन्तरिक राजस्व कार्यालय धुलीखेल संघको सहकार्यमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि स्थानीयलाई राजस्व कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट: भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बौद्धिष्ट सहकारी संस्था लिमिटेड परिवार, कालिन्चुक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099। आयोजक: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू:
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 97.1 FM र 97.1 FM 844।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाई मिति समय र स्थान
1: इकाई 1983 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मनेपुर टुनी बोटे डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाई 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2-5-6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपा 2 लाखा

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान
2: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माविको हल चरीकोट।
1: साधारण सभामा छलफलका विषयहरू
2: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट।
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित।
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन।
2: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण।
1: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन।
2: संचालक समितिको निर्णय अनुमोदन।
1: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध।
2: नोट: साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
1: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
3: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
2: नोट साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867683।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगावाट।

0: 哈，好啦，各位，把你拿去给俺好哥，我站了路，我站了了路，没完的垃圾我站着点都过谁玩了过来牛的了啊，俺我先过你好，我那啥我老都干，我再干了你，我那咋我听你？
1: 耶，他为了丢丢把你抬起来搞的干净，他为了把你个香喷的香喷的都背地是 rental and catering service 这里搞的嘛白眼睛。
0: 哎，我抓你过来，好，我喜欢什么你来好的。
2: हजुर हामीकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। रसुवाको भोटीकोशी बाढ़ीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई बुझाइएको छ। प्रदेश सरकारको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आज सो प्रतिवेदन मुख्यमन्त्री थापा मगरलाई बुझाएका हुन्। प्रतिवेदनमा बाढ़ीका कारण हालसम्म 1455 जनाको ज्यान गइसकेको उल्लेख छ। यस्तै हालसम्म 5285 जना अझै बेपत्ता छन्। घाइते भएका मध्ये 344 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीबाट 2300 निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र 269 घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ, जसमा 2300 भन्दा बढ़ी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। नेकपा एमालेको वरिष्ठ उपनेता विद्या भण्डारीले शपथ लिएकी छन्। पार्टी मुख्यालय च्यासलमा जारी 11 महाधिवेशनपछि गठित स्थायी कमिटिको पहिलो बैठक शुरू हुनु अघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन्। पूर्व राष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको थियो। मनोनित गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन्। भण्डारीले वरिष्ठ नेताको रूपमा एमाले बैठकमा सहभागिता जनाएकी हुन्। वरिष्ठ नेतालाई एमालेका सबै कमिटी बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ। भण्डारी 2072 साल कार्तिक 11 राष्ट्रपति निर्वाचित भएकी थिइन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको पदावधि 2079 फागुन 28 सकिएको थियो। त्यसपछि उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्। अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता रोकेका थिए, तर पछिल्लो पटक एमाले भित्रै ओलीको विकल्प खोज्न थालिएपछि भण्डारीको सदस्यता नवीकरण गरिएको हो। यससँगै एमाले केन्द्रीय कमिटी बैठकमा उनलाई वरिष्ठ नेता मनोनित गरिएको हो। यसैबीच एमाले नेता शंकर पोखरेल पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन भारतबाट सिधै बैठक स्थल च्यासल पुगेका छन्। श्रीमतीको उपचारका लागि भारतमा रहेका पोखरेल भारतबाट आए लगत्तै सिधै बैठक स्थल च्यासल पुगेका हुन्। गत मंगसिरमा भएको एमालेको 11 महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका पोखरेललाई यही असोज 8 गते बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनमा किचलो भएको छ। प्रधान न्यायाधीश र न्यायाधीशहरूबीचको किचलोले न्याय क्षेत्रमै प्रभाव पर्न थालेको हो। डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भएदेखि नै किचलो शुरू भएको हो। प्रधान न्यायाधीश शर्माले वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई संवैधानिक इजलासमा नराखी आफै छनौट गर्दै आएका थिए। कानून व्यवसायहरूबाट यसको विरोध हुनुका साथै सर्वोच्चका वरिष्ठ न्यायाधीशहरू पनि असन्तुष्ट रहेका थिए। प्रधान न्यायाधीश शर्माको कार्यशैलीप्रति उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूबीचको विवादको असर मुद्दामा परेको छ। संवैधानिक इजलासमा 32 मुद्दा पेशी चढ़ेका थिए। प्रधान न्यायाधीशले इजलासमा सपना प्रधान मल्ल, हरि फुयाल, नकुल सुवेदी र अब्दुल अजीज मुसलमानलाई राखेका थिए। तेस्रो वरियताका न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेनन्। उनलाई नराखेर तल्लो वरियताबाट मुसलमानलाई बोलाएपछि न्यायाधीशहरू असन्तुष्ट बनेका हुन्। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्राण्ड कम्पनीको ग्यास सिलिण्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन्। यससँगै काठमाडौँ उपत्यका उपभोक्ताले जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर आफूलाई पाक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन्। यसका लागि उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुःख पाउन नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागि बताइएको छ। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताले सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महोत्सव

0: दिन अपील गरेका छन्। अहिलेको डिजिटल युगमा अझै पनि 73% नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुल दिने गरेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले युग अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका हुन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत हुने, नगद कारोबार गर्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ़ने मन्त्री श्रेष्ठको भनाई छ। साथै काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने बताइएको छ। नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुर पुगेका नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कंग्रेस फुटाएको दावी गरेका हुन्। उनले विशेष महाधिवेशनले कंग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिएकाले अब नयाँ घर निर्माणको दिशामा अघि बढ़नुको विकल्प नरहेको बताए। निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै नरहेको आरोप लगाएका छन्। विशेष महाधिवेशनमा 60% महाधिवेशन प्रतिनिधिले भाग नदिएको उनले दावी गरे। उनका अनुसार लोकतन्त्र केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतका आधारमा मात्रै पार्टी नचल्ने तर्क छ। निर्वाचन आयोगमा पेश गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग 46% बलियो आधार रहेको दावी गर्दै उनले सो मतलाई व्यवस्था गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरेका छन्। यसैबीच अलगै महाधिवेशनमा जुटेको नेपाली कंग्रेसको इतर समूहले दशैं अघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ। 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको काम 80% सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए। कंग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन सम्पन्न गर्न लाग्दा देउवा समूह अलगै महाधिवेशनको प्रक्रियामा छ। आज नै काठमाडौँ महानगरको नगर अधिवेशन हुँदैछ। शिव समूहले पनि 15 महाधिवेशन आगामी 21-23 मंगसिरमाका लागि तोकेको छ। सोही अनुसार नै यस समूहले 20 असोजमा पालिका, 23 असोजमा प्रदेश तथा निर्वाचन क्षेत्रीय र 4 मंगसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको हो। सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालय बीच सरकारी निकायले उपभोग गरेको विद्युत महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र नेपाल विद्युत प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणाली बीच अन्तर आबद्धता गरिएपछि सरकारी कार्यालयको विद्युत महसुलको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको हो। बलिउडका चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। उनको आज गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। चर्चित अभिनेता नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए। बलिउडमा आफ्नो दमदार अभिनय र फरक शैलीका कारण उनले छुट्टै पहिचान बनाएका थिए। पर्दामा गम्भीर तथा शक्तिशाली पात्रदेखि हास्य भूमिकासम्म उनले आफूलाई प्रमाणित गरेका छन्। विशेष गरी उनको संवाद बोल्ने शैली, आँखाको भाव र पात्र अनुसार आफूलाई बदल्ने क्षमताले उनलाई समकालीन अभिनेता मध्ये फरक बनायो। फिल्ममा आउनु अघि नाना पाटेकर थिएटरमा सक्रिय थिए। उनले थिएटरमा लामो समय काम गरेपछि सिनेमातर्फ पाइला चालेका थिए। परिन्दा, क्रान्तिवीर, अग्नि साक्षी, तिरंगा, अब तक 56, अपहरण र वेलकम जस्ता उनका चर्चित फिल्म रहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग एनटीएनसीलाई 22 करोड़ बुझाएपछि दोलखा स्थित निर्माणाधीन रोल्वालिङखोला जलविद्युत आयोजनाको निर्माण कार्य सुचारू हुने भएको छ। गौरीशंकर समरसन क्षेत्र परमा पर्ने जग्गाको भोगाधिकार बापतको 22 करोड़ रूपियाँ राजस्व दाखिला गरेपछि आयोजनाको काम सुचारू हुने भएको हो। संरक्षण क्षेत्रलाई राजस्व बुझाउने बेचले 15 महिनादेखि आयोजनाको काम ठप्प थियो। संरक्षण क्षेत्रको जग्गा भोगाधिकारको अनुमति नलिई काम अघि बढ़ाएको भन्दै संरक्षण क्षेत्रले काम रोक्न निर्देशन दिएपछि 2082 असार 20 देखि आयोजना निर्माणको काम बन्द थियो। आयोजनाका प्रवर्धक अपर तामाकोशी हाइड्रो पावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रंजितले लामो प्रयासपछि आयोजनाको काम सुचारू भएको बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग सम्झौता अनुसार जग्गा भोगाधिकार बापत 22 करोड़ रूपियाँ राजस्व बुझाएको उनले जानकारी दिए। 2083 साउन 26 गते बसेको मन्त्री परिषद बैठकले आयोजनाका लागि आवश्यक जग्गा भोगाधिकार उपलब्ध गराउने निर्णय गरेको थियो। आयोजनाले संरक्षण क्षेत्रमा पर्ने करिब 38 हेक्टर प्रयोग गर्ने गरी आयोजना निर्माण थालेको थियो। राजस्व बुझाई लगत्तै रोकिएको निर्माण कार्य सुचारू भएको र अब यसले गति दिने निमित्त प्रमुख कार्यकारी अधिकृत रंजितको भनाई छ। दोलखाको जिरी नगरपालिकाले फ्यान भ्याट र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै फ्यान र भ्याट दर्ता अन्त शुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको हो। नगर प्रमुख मित्र बहादुर जिरेलले जिरी नगरपालिका दुईकी अर्पणा केसी शेर्पालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार अब नगरपालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्तशुल्क सेवा र कर चुक्ता प्रमाणपत्र दिइनेछ। भ्याट दर्ताको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयबाट जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर पठाउने र प्रमाणपत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिइन्। आन्तरिक राजस्व कार्यालय धुलीखेल संघको सहकारीमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि स्थानीयलाई राजस्व कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: स्वदेश तथा विदेश का 5-स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ।
3: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
4: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट 2 लाखा, सम्पर्क नम्बर 9841017099।
2: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: પાડે શોર્ટી વાસ્કો ટીવી બોકરે હેડ્યો નીકે અવતાર માં સાવતો
1: કઠી ભરી લઈ લઈ વાસ્કો ટીવી બોકનો ની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનું પડશે તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાય ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉં ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી ગો ને
1: એ ઓરે તીસુ ભાઈ મ પણ તીતે તીર લાગી હાલશો ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिधैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: कृपया जय नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? मान्छे
2: तपाईँले के पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक स्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
3: बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायको राहायच आणि त खादे न
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
6: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
7: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
6: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
7: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
6: हाम्रा सुविधाहरू
8: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
6: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
8: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
6: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
8: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
6: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
7: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
6: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 0974181802 र 0974181844।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्री क्षेत्रवती समाज सुधार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाई मिति समय र स्थान
1: इकाई 1 2083 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु टुनी बोटे डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जड़ीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाई 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सोदिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौं।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपा 2 लाखा

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोल

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट:
0: साधारण सभामा उपस्थित शेष सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 8 क्षेत्रपा, दोलखा।
2: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट कहाँ ल्याउने होला त? आउने
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त बैतेश रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
5: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
6: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
5: पाण्डोहरू गइहालौ न, दस इट सकिगो नि।
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844-065-293 र 9844-21-1100।
8: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-57-22।
9: समाचार, विचार, विश्लेषण, मनोरञ्जन, साहित्य र कला। संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म सिर्जना। नेकपा एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन्। मंगसिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय पनि भएको उनको भनाई छ। उनका अनुसार नगर र ओडा अधिवेशन गरे भेला गरिनेछ। यसैबीच नेकपा एमालेको वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्। पार्टी मुख्यालय च्यासलमा जारी 11 महाधिवेशनपछि गठित स्थायी कमिटिको पहिलो बैठक शुरू हुनु अघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन्। पूर्व राष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको थियो। मनोनित गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन्। भण्डारीले वरिष्ठ नेताको रूपमा एमाले बैठकमा सहभागिता जनाएकी। यसैबीच नेकपा एमालेको वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्। पार्टी मुख्यालय च्यासलमा जारी 11 महाधिवेशनपछि गठित स्थायी कमिटिको पहिलो बैठक शुरू हुनु अघि अध्यक्ष केपी ओलीले

नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व छान्नका लागि भोलि बिहान मतदान हुने भएको छ। आज बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेसम्मलाई सारिए पनि सो समयमा पनि मतदान हुन नसकेको हो। आज मतदान हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएका कारण देखाएको छ। नेपाली कंग्रेसका नेता भीमनेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुर पुगेका नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कंग्रेस फुटाएको दावी गरेका हुन्। उनले विशेष महाधिवेशनले कंग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुईधारमा बाँडिएकाले अब नयाँ घर निर्माणको दिशामा अघि बढ़नुको विकल्प नरहेको बताए। निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाएका छन्। विशेष महाधिवेशनमा 60% महाधिवेशन प्रतिनिधिले भाग नलिएको उनले दावी गरे। उनका अनुसार लोकतन्त्र केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति भएको स्मरण गराउँदै बहुमतका आधारमा मात्रै पार्टी नचल्ने तर्क छ। निर्वाचन आयोगमा पेश गरिएको तथ्याङ्क अनुसार आफहरूसँग 46% बलियो आधार रहेको दावी गर्दै उनले सो मतलाई व्यवस्था गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरेका छन्। यसैबीच अलगै महाधिवेशनमा जुटेको नेपाली कंग्रेसको इतर समूहले दशैं अघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ। 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको काम 80% सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरण राज पौडेलले जानकारी दिए। कंग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन सम्पन्न गर्न लाग्दा देउबा समूह अलगै महाधिवेशनको प्रक्रियामा छ। यो समूहले पनि 15 महाधिवेशन आगामी 21-23 मंगसिरका लागि तोकेको छ। सोही अनुसार नै यस समूहले असोज 20 गते पालिका, 23 असोजमा प्रदेश सभा निर्वाचन, क्षेत्रीय र 4 मंगसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको हो। रसुवाको भोटेकोसी बाढ़ीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई बुझाइएको छ। प्रदेश सरकारको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आज सो प्रतिवेदन मुख्यमन्त्री थापा मगरलाई बुझाएका हुन्। प्रतिवेदनमा बाढ़ीका कारण हालसम्म 1455 जनाको ज्यान गइसकेको उल्लेख छ। यस्तै हालसम्म 5285 जना अझै बेपत्ता छन्। घाइते भएका मध्ये 344 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीबाट 2300 एउटा निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र 269 एउटा घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ, जसमा 2300 भन्दा परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापित मध्ये 1085 जना नागरिकलाई हाल अस्थायी शिविरमा राखिएको प्रतिवेदनमा उल्लेख छ। यसै बाढ़ीका कारण 102 जना बाल बालिकाले आफ्ना बाबुआमा गुमाएको प्रतिवेदनमा उल्लेख छ। 246 बाल बालिका र 169 ज्येष्ठ नागरिक होल्डिङ सेन्टरमा आश्रय लिइरहेको प्रतिवेदनमा उल्लेख छ। सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालय बीच सरकारी निकायले उपभोग गरेको महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र नेपाल विद्युत प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणाली बीच अन्तर आबद्धता गरिएपछि सरकारी कार्यालयको विद्युत महसुलको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको हो। असोज 21 गते राति प्रहरीले काठमाडौँको काराघारीबाट गोली प्रहार गरेर 3 जना लुटेरालाई पक्राउ गरेको थियो। गोली चलाएर पक्राउ गरेका मध्ये लुटेरा समूहका मुख्य नायकले 27 वटा मुद्दामा संलग्न रहेको पाइएको छ। श्रृंखलाबद्ध लुटपाटमा संलग्न आर्यन माझी डाका चोरी लुटपाट लगायतका 27 वटा मुद्दामा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप थिमिरेले जानकारी दिएका छन्। विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर इलाका प्रहरी कार्यालय बनेपा र

0: जिल्ला प्रहरी परिसर काठमाण्डमा रहेका 27 वटा डाँका चोरी मुद्दामा माझी पक्राउ परेको अनुसन्धानको क्रममा देखिएको छ। माझी नेतृत्वको लुटेरा समूह काठमाण्डौका विभिन्न ठाउँमा लुटपाट गर्ने, पैदल यात्रीबाट सिक्री लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। लुटेराका मुख्य नायकी माझीसँगै मकवानपुरका बकैया गाउँपालिका 5 का राकेश सिंह र सोही गाउँपालिका 7 का मनोज कुमार मोक्तान पनि पक्राउ परेका छन्। उनीहरू 3 जनाको समूहले मोटरसाइकल चढ़ेर सिक्री लगायतका गरगहना लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग एनटीएनसीलाई 22 करोड़ बुझाएपछि दुलखा स्थित निर्माणाधीन रुलवालिङ खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुचारू हुने भएको छ। गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार बापतको 22 करोड़ रूपियाँ राजस्व दाखिला गरेपछि आयोजनाको काम सुचारू हुने भएको हो। संरक्षण क्षेत्रलाई राजस्व बुझाउने विषयले 15 महिनादेखि आयोजनाको काम ठप्प थियो। संरक्षण क्षेत्रको जग्गा भोगाधिकारको अनुमति नलिई काम अघि बढ़ाएको भन्दै संरक्षण क्षेत्रले काम रोक्न निर्देशन दिएपछि 2082/20 आयोजना निर्माणको काम बन्द थियो। आयोजनाको प्रवर्धक पर्तामा कोशी हाइड्रो पावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रंजितले लामो प्रयासपछि आयोजनाको काम सुचारू भएको बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग सम्झौता अनुसार जग्गा भोगाधिकार बापत 22 करोड़ रूपियाँ राजस्व बुझाएको उनले जानकारी दिए। दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै प्यान र भ्याट दर्ता, अन्तशुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको हो। नगर प्रमुख मित्र बहादुर जिरीले जिरी नगरपालिका 2 की अर्पणा केसी शेर्पालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार अब नगरपालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्तशुल्क सेवा र कर चुक्ता प्रमाण पत्र दिइनेछ। भ्याट दर्ताको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयबाट जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर पठाउने र प्रमाणपत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिइन्। आन्तरिक राजस्व कार्यालय धुलेखेल संघको सहकारीमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि स्थानीयलाई राजस्व कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सेजनालाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
3: 2083/17 उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू। कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
2: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
3: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
2: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
3: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
3: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्य सहकारी संस्था लिमिटेड परिवार कालिन्चुक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिधैमा।
4: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीशुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: युनिकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: घरमा झन्किन्छ हाम्रो रेडियो, मन मनमा गुन्जिन्छ हाम्रो रेडियो, घर घरमा झन्किन्छ हाम्रो रेडियो।
1: नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफट मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
0: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने मिति, समय र स्थान,
0: मेती 2083 साल असोज 25 गते आइतबार, घटस्थापनाको दिन, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान कालिङचोक माविको हल चरीकोट।
4: साधारण सभामा छलफलका विषयहरू,
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन,
4: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट,
0: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,
0: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण,
4: विनियम, आन्तरिक नीति, आन्तरिक कार्यविधि संशोधन,
0: संचालक समितिको निर्णय अनुमोदन,
4: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध।
0: नोट, साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
4: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 साधन सभा सम्बन्धी सूचना।
3: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
2: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते, क्लासिकल दरबार बैंकेट, जडीबुटी, काठमाडौँ, अरोनीको बस पार्क सँगै। असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर। असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो। असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र। असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु। असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा। असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
2: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
3: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।

0: श्री क्षेत्रवती समाज सुधार वच तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाई मिति समय र स्थान
1: इकाई 1 2083 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मनेपुर टुनी बोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाई 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सोदिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपा 2 लाखा
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र यसमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आन्तरिक वायु सेवा कम्पनी भाडा दर घटाउन सहमत। नेकपा एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, कांग्रेसको भोलि मात्रै मतदान हुने। भोटे कोशी बाढ़ीको क्षतिबारे तयार प्रतिवेदन बागमतीका मुख्यमन्त्री समक्ष पेश। गोली हानेर तीन लुटेर पक्राउ सिन्धुलीका माझी 27 मुद्दामा संलग्न। र इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी दूतावासको आग्रह।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। आन्तरिक वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेशको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमति भएका हुन्। नजिकैदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढ़ाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलपछि स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने विषयमा वायु सेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डंगोलका अनुसार स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र भाडा दर बारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ। नेकपा एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटि बैठकले वायु सेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डंगोलका अनुसार स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडा दर

0: छन्। उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी जिल्ला पदाधिकारी पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन्। उपमहासचिव भट्टले मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने तथा नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको बताएका छन्। यसैबीच नेकपा एमालेका वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छिन्। पार्टी मुख्यालय च्यासलमा जारी 11 महाधिवेशनपछि गठित स्थायी कमिटिको पहिलो बैठक शुरू हुन अघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन्। पूर्व राष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको थियो। मनोनित गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छिन्। भण्डारीले वरिष्ठ नेताको रूपमा एमाले बैठकमा सहभागिता जनाएकी हुन्। वरिष्ठ नेतालाई एमालेका सबै कमिटी बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ। रसुवाको भोटे कोशी बाढ़ीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई बुझाइएको छ। प्रदेश सरकारको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आज सो प्रतिवेदन मुख्यमन्त्री थापा मगरलाई बुझाएका हुन्। प्रतिवेदनमा बाढ़ीका कारण हालसम्म 1455 जनाको ज्यान गइसकेको उल्लेख छ। यस्तै हालसम्म 5285 जना अझै बेपत्ता छन्। घाइते भएका मध्ये 344 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। बाढ़ीबाट 2300 वटा निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र 269 वटा घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ, जसमा 2300 भन्दा बढ़ी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापित मध्ये 1085 जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै बाढ़ीका कारण 102 जना बालबालिकाले आफ्ना बापू आमा गुमाएको प्रतिवेदनमा उल्लेख छ। 246 बालबालिका र 169 ज्येष्ठ नागरिक होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेको प्रतिवेदनमा उल्लेख छ। अझै समाचार बाँकी नै छन्, तर त्यो भन्दा पहिले सूचना र सन्देशको पालो।
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9863 5833।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
5: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिर

0: भाडाका महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
1: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
1: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरिघाङ दोलखा 0974812 र 0974844।
3: तपाईं यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व छान्नका लागि भोलि बिहान मतदान हुने भएको छ। आज बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेसम्म मलाई सारे पनि सो समयमा पनि मतदान हुन नसकेको हो। आज मतदान हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाएको छ। यता नेपाली कांग्रेसको 15 महाधिवेशन 1 दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप 1 दिनको बसेर खानपिन खर्च पार्टीले बेहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पत्रकार सम्मेलन मार्फत महाधिवेशन प्रतिनिधिहरूको थप 1 दिनको काठमाडौँ बसाई खर्च पार्टीले बेहोर्ने जानकारी दिएका हुन्। श्रेष्ठका अनुसार महाधिवेशन असोज 22 गते भित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्वाचन प्रक्रिया 1 दिन लम्बिएपछि प्रतिनिधिहरूको 1 दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै बेहोर्ने उनले बताएका छन्। किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र बजारमा खाद्यान्न सन्तुलन कायम राख्ने उद्देश्य सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि धान खरिद प्रक्रिया अघि बढ़ाएको छ। कम्पनीले आगामी कार्तिकको 2 सातादेखि देशभरिका प्रमुख धान उत्पादन हुने पकेट क्षेत्रबाट धान खरिद शुरू गर्ने तयारी गरेको छ। यस वर्ष किसानबाट 1,50,000 क्विन्टल धान खरिद गर्ने कम्पनीको प्रारम्भिक लक्ष्य छ। यसका लागि कम्पनीले करिब 68,50,00,000 रूपियाँ बजेट विनियोजन गरिसकेको छ। कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अन्तराज पौडेलका अनुसार धान खरिद प्रक्रियाका लागि आवश्यक प्रशासनिक काम शुरू भइसकेका छन्। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै सो ध्यानाकर्षण गराएको हो। श्रम ऐन 74 दफा 37 बमोजिम प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानूनी व्यवस्था रहेको छ। असोज 21 गते राति प्रहरीले काठमाडौँको काँडाघारीबाट गोली प्रहार गरेर पक्राउ गरिएका मध्ये लुटेरा समूहका मुख्य नायक 27 मुद्दामा संलग्न रहेको पाइएको छ। श्रृंखलाबद्ध लुटपाटमा संलग्न आर्यन माझी ढाका चोरी लुटपाट लगायतका 27 मुद्दामा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्। विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका 27 डाका चोरी मुद्दामा माझी पक्राउ परेको अनुसन्धानको क्रममा देखिएको छ। माझी नेतृत्वको लुटेरा समूह काठमाडौँका विभिन्न ठाउँमा लुटपाट गर्ने गर्ने पैदल यात्रीबाट सिक्री लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको प्रहरले जनाएको छ। लुटेराका मुख्य नायके माझीसँगै मकवानपुरका बकया गाउँपालिका पाँचका राकेश थिङ र सोही गाउँपालिका सातका मनोज कुमार मोक्तान पनि पक्राउ परेका छन्। उनीहरू तीन जनाको समूहले मोटरसाइकल चढेरै सिक्री लगायतका गर गहना लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग एनटीएनसीलाई 22 करोड़ बुझाएपछि दोलखा स्थित निर्माणाधीन रोलवानिङ खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुचारू हुने भएको छ। गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार बापतको 22 करोड़ रूपियाँ राजस्व दाखिला गरेपछि आयोजनाको काम सुचारू हुने भएको हो। संरक्षण क्षेत्रलाई राजस्व बुझाउने विषयले विषयले 15 महिनादेखि आयोजनाको काम ठप्प थियो। संरक्षण क्षेत्रको जग्गा भोगाधिकारको अनुमति नलिई काम अघि बढ़ाएको भन्दै संरक्षण क्षेत्रले काम रोक्न निर्देशन दिएपछि 2082 असार 20 आयोजना निर्माणको काम बन्द थियो। आयोजनाका प्रवर्धकको अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले लामो प्रयासपछि आयोजनाको काम सुचारू भएको बताएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग सम्झौता अनुसार जग्गा भोगाधिकार बापत 22 करोड़ रूपियाँ राजस्व बुझाएको उनले जानकारी दिएका छन्। सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युतको अन्तर्देशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्न तयारी गरेको छ। नेपालमा विद्युत उत्पादन क्षमता विस्तार भइरहेकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उत्पादन र भाग बीच सन्तुलन कायम गर्दै बजार पहुँचका लागि कानूनी निकाय र संस्थागत आधार सुदृढ बनाउन लागेको हो। यस अन्तर्गत ऊर्जा क्षेत्रलाई उत्पादन प्रसारण आन्तरिक खपत विद्युत व्यापार क्षेत्रीय ऊर्जा बजारको एकीकृत प्रणालीका रूपमा विकास गर्ने नीति लिएको छ। सो प्रयोजनका लागि प्रस्तावित व्यापारिक कम्पनीहरूलाई पूर्व तयारी स्वरूप नो अब्जेक्सन सर्टिफिकेट एनओसी वा आशय पत्र एलओआई प्रदान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। यस वर्षको मनसून अवधिमा नेपालमा सरदर वर्षा भइरहेको छ। यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ। तराई र पहाड़को तुलनामा हिमाली क्षेत्रमा बढ़ी वर्षा भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
4: मौसम विज्ञान विभागको पूर्वानुमान विपरीत त यस वर्षको मनसून अवधिमा नेपालमा सधर वर्षा भइरहेको छ। नेपाल मौसम विज्ञान विभागले यस वर्ष अलनिनको प्रभावका कारण मनसून वर्षा सधारभन्दा कम हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। तर देशभरका 124 वर्षा मापन केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको मनसूनमा 95.4% वर्षा भएको छ। नेपालमा मनसून अवधिमा 90-110% वर्षा हुनुलाई औसत वा सदर वर्षाको रूपमा लिने गरिन्छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अगस्तसम्म बाहिरिन्छ। यो सदर मिति कहिलेकाहीँ तलमाथि पनि हुने गरेको छ। यस वर्ष नेपालमा 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। 8 अक्टोबर अर्थात असोज 22 गतेसम्म पनि नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छैन। नेपाल मौसम विज्ञान विभागले भने नेपालमा मनसून कायमै रहेकोले मनसून अवधिमा भएको वर्षाको विश्लेषण गरिसकेको जनाएको छ। यद्यपि विभागले यस वर्ष राम्रो वर्षा भएको प्रारम्भिक अनुमान गरेको छ। मनसून अवधिभर भएको वर्ष सदर देखिए पनि देशभर वर्षाको अवस्था भने एकरूप त थिएन। हिमाली तथा केही पहाड़ी क्षेत्रमा सदर वर्षाको प्रतिशत हेर्दा सामान्य भन्दा बढ़ी देखिन्छ। विशेष गरी उत्तर पश्चिमी हिमाली क्षेत्रका भूभागमा सामान्यको 200% वा त्यसभन्दा पनि बढ़ी वर्षा भएको छ। वर्षाको तुलनामा हिउँ बढ़ी पर्नु पनि हिमाली क्षेत्रमै धेरै पानी पर्नुलाई राम्रो संकेत नमानिने मौसमविदहरूको भनाइ छ। मध्य तथा पश्चिमी पहाड़ी भूभागको ठूलो हिस्सामा पनि सदर वर्षा भइरहेको छ। त्यहाँ अधिकांश क्षेत्रमा सामान्यको 90-110% हाराहारी वर्षा भइरहेको देखिन्छ। यसको ठिक उल्टो अवस्था पूर्वी तथा दक्षिण पूर्वी तराईमा देखिन्छ। त्यहाँका धेरै भूभागमा सामान्य भन्दा कम वर्षा भएको छ। कतिपय क्षेत्रमा सामान्यको 75-90% मात्रै वर्षा भएको देखिन्छ। झापाको अधिकांश भूभाग, इलामको दक्षिण भूभाग र मोरङको पूर्वी भूभागमा यो 50-75% छरेको छ। मनसून अवधि फरको वर्षाको मात्र गणना गर्ने हो भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागमा बढ़ी वर्षा भएको छ। कुल वर्षाको तुलना गरेर हेर्ने हो भने यी भूभागमा 2000 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको देखिन्छ। नेपाल मौसम विज्ञान विभागका अनुसार नेपालका केही स्थानमा मनसून अवधि फर ठूलो परिणाममा पानी परेको छ। भौगोलिक बनावट र मनसूनी प्रणालीको प्रभावका कारण विशेष गरी मध्य पहाड़ी तथा उच्च वर्षा हुने क्षेत्रको केही केन्द्रमा 3-4000 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। मनिता नेपाली, हाम्रो रेडियो चरिकोट।
3: अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। बस सेवाले बिहिबारदेखि आजदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ। यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दशैंका लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। विभागको निर्णय अनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको जनाएको छ। विभागले लाइन लागेर टिकट काट्न भन्दा अनलाइन एपहरू मार्फत टिकट बुकिङ गर्न आग्रह समेत गरेको छ। यससँगै बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेलाई 100 रूपियाँसम्मको छूट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले जानकारी दिएका छन्। दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाट प्यान र भ्याट दर्ता अन्तशुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको हो। नगर प्रमुख मित्र बहादुर जिरेले जिरी नगरपालिकादेखि अर्पणा केसी सर शेर्पालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री अनुसार अब नगर पालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्तशुल्क सेवा र कर चुक्ता प्रमाणपत्र दिइनेछ। भ्याट दर्ताको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयबाट जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर पठाउने र प्रमाणपत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिइन्। आन्तरिक राजस्व कार्यालय धुलिखेल संघको सहकार्यमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि स्थानीयलाई राजस्व कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अबाबा स्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन आग्रह गरेको हो। बुधबार जारी सूचनामा दूतावासले अक्टोबरमा इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने रिपोर्टबारे आफू जानकार रहेको बताएको छ। दूतावासले अमेरिकी नागरिकलाई अम्बराहा, टिग्रे र अफार क्षेत्र तथा लाली बेला क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न सुझाव दिएको छ। अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
6: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
7: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
7: ए हो रे, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा।
8: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: झ्याक कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देहाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरेमाने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कट्टा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्गा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको नै संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा QR कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, facebook.com जनसचेतन, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। Music Nepal.

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यको उपन्यास अटोबायोग्राफी अपरेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझपखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5 दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
4: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चाहन्छन् हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानून व्यवसायीहरूले, वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथेँ म। 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12:00, 1:00, 2:00 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि, अब मतदाताहरू पनि यही हो, अलिअलि केही होला, अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला, कसैले कसैलाई पानपुन गर्ला, त्यति भयो भने त्यो त नमजा हुन्छ नि। अहिलेसम्म मैले स्मुथली हाँकिराखे जस्तो लाग्छ। राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अलि मान्छेले शङ्का गर्ने ठाउँ भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो, बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखेको छु, 7 देखि 3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो। त्यसमा कहीँ केही खोज छैन।
3: तर 3 बजे सकिएला त
4: टाइम मैले चाहिँ क्याल्कुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राख्या हो। 3 बजीसम्म सिद्धेन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घण्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन।
5: 5-6 दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि?
4: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्नी चाहिँ वातावरण मिलाएको छ। मैले 10-12 काउन्टर राख्यो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछ।
3: उनी थिए काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको, यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
6: मंसिरमा चाहिँ हामी चाहिँ 7-8 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउनु, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
5: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा?
6: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो, न आज छ, न भोलि रहनेछ। त्यसको त हाम्रो विधि प्रक्रिया छ, त्यो विधि प्रक्रिया अब महाधिवेशन छन्, जे गर्नुपर्छ त्यो त्यही निर्णय हुन्छ। त्यो
5: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त?
6: होइन, माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको हो।
5: हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त?
6: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन, मौखिक कुरा भयो होला।
5: तपाईँको जुन आज बोली सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज।
6: हेर्नुहोस्, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन। सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन। कि
5: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
6: होइन। मैले सुन्दै पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
5: मसँगै कुरा गर्दाखेरि
6: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नुपर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइन्छ। कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
5: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीले राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
6: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
5: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए? के हो,
6: त्यस्तो केही पनि होइन। न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ।
3: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्ण बहादुर शाही।
7: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ, त्यो जानकारी भएको छ। प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेको छ आजदेखि।
3: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
7: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेको छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिँ विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
3: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाही। बारीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपटीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
8: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। तीन सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदे हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
9: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बैर गएको छ भनेर भन्दाखेरि, बैर बैर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लाज पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
8: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
10: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्दा उही भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
8: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
3: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 जना भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
2: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 जनाको मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 जना घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्क हेर्न सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।
11: नमस्कार, म संजय ढकाल
12: र म प्रतीक्षा खनालको।
11: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौ।
13: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल शुरू गरेका थियौँ, जस्तै हैजा।
12: पीड़ितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो?
14: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ।
11: र बीबीसी 10 को पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढ़ीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढ़े। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अप्नाइएको छ। उसले अप्नाइरहेको सावधानीबारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौं।
13: खोपको कुरामा हामीले खोप छैन भने खोप पठाउने, खोपलाई टिस्यान चाहिन्छ, त्यो टिस्यान भण्डारण गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले समयमै त्यो पुर्याएका थियौँ। र खोप कसरी पनि पुर्याएका थियौँ भने कुनै ठाउँमा बाटो छैन भने हेलिकप्टरबाट मात्र पनि, र बाटो पनि जाँदैन त हेलिकप्टर छैन भने कुनै कुनै ठाउँमा ड्रोनको पनि प्रयोग भएर हामीले खोप पुर्याएका थियौँ। र त्यसरी खोप पुर्याएर नियमित खोप मात्र होइन, महामारी हुन सक्ने खालका, महामारीबाट बचाउन सक्ने खालका खोपहरूले हामीले तत्काल सुरु गरेका थियौँ। जस्तै हैजा, बाढी पहिरो गएको बेलामा खानपिनको टुङ्गो हुँदैन, त्यो अवस्थामा हामीले हैजा देख्न सक्छौँ, खोप दिन सक्यो भने, हैजा विरुद्धको खोप दिन सक्यो भने त्यो जोखिमबाट बच्छ भनेर हामीले हैजा विरुद्धको खोप दिएका थियौँ। दुईटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ। र जो खटिनु भएको छ स्वास्थ्य कर्मी, नेपाली सेनाका, नेपाल प्रहरीका, स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप, टिटानस र डिफ्थेरिया विरुद्धको खोपहरू दिने काम तत्काल शुरू गर्यौं। अबको हाम्रो योजना भनेको चाहिँ दादुरा रुबेला, यस्तो खालको जोखिममा दादुरा रुबेला फैलिन सक्ने सम्भावना बढी हुन्छ, त्यही भएर दादुरा रुबेला विरुद्धको खोप 6 महिनादेखि 15 वर्षसम्मलाई लक्षित गरेर हामीले खोप सञ्चालन गर्ने जमर्मा गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो। टिडी खोप भनेको चाहिँ टिटानस डिफ्थेरिया विरुद्धको खोप चाहिँ सबै उमेर समूहको लागि थियो, विशेष गरी उद्धार कर्मी र घाइतेहरूलाई लक्षित गरेर थियो।
12: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
13: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ। नजिकैको स्वास्थ्य संस्थामा यहाँहरूको खोप सुनिश्चित नै छ।
12: कतिपय बालबालिकाको अभिभावकहरू नै घुम्नु भएको छ, अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ, कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याएर रहनु भएको छ?
13: अलि अन्यल भएको, किनभने खोप कार्ड चाहिन्छ, त्यो खोप कार्ड चाहिँ कहाँ छ त भन्दा त्यो घरमै थियो, खोप कार्ड अहिले छैन, मलाई त्यो जानकारी छैन कि त्यो बच्चाले खोप पायो कि पाएन भनेर। हो त्यसरी हामीले मोनिटरिङ गरिरहेका छौँ, निगरानी गरिरहेका छौँ, सोधपुछ भइरहेको छ र पाउनुपर्ने महिना अनुसारले हामीले तालिका राखेका हुन्छौँ। त्यो उहाँ कति महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइरहेका छौँ।
11: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
12: बाढ़ी पीड़ितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराइरहेका छन्। जनतासँग सबैभन्दा नजिक रहने हुनाले उनीहरूले दिने सहयोग झन प्रभावकारी हुन सक्ने ठानिन्छ। यसबारे हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग कुराकानी गरेका छौं।
14: जो चाहिँ घरमा
13: महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइरहेका छौँ।
11: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
12: बाढ़ी पीड़ितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय

0: गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ। त्यसरी जसको घर हो
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
3: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
4: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
2: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
4: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
3: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
2: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
3: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
2: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर्छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबित काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
5: विशाल श्रीमद् भागवत महापुराण ज्ञान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान माहेक्यको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिल्लीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 9924, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति, जिल्ला शाखा आश्रम दोलखा, उपशाखा आश्रम सुन्द्रावती।

जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै